0: ریاست کے اعلیٰ تعلیم کے وزیر یوگیندر اپادھیائے نے کہا ہے کہ اقدار سے آری تعلیم کا معاشرے میں کبھی بھی احترام نہیں کیا جا سکتا، کیونکہ یہ آنے والی نسلوں میں اقدار کو فروغ نہیں دے سکتی۔ آج لکھنؤ کے ودھان بھون میں صحافیوں سے خطاب کرتے انہوں نے کہا کہ اگر کسی بچے کو تحائف نہیں دیے جائیں گے تو وہ تھوڑی دیر کے لیے روئے گا، لیکن اگر اسے تربیت نہیں دی جائے گی تو وہ ساری زندگی روئے گا۔ قابل ذکر ہے کہ ایک پروگرام میں جناب اپادھیائے نے انگریزی نظموں کے سطروں کے حوالہ دیتے ہوئے ان میں اقدار کی کمی بتائی۔ اپوزیشن وزیر کے بیان پر تنقید کرتے ہوئے انہیں انگریزی تعلیم کا مخالف قرار دیا۔ صحافیوں سے خطاب کرتے انہوں نے کہا کہ اگرچہ وہ انگریزی یا انگریزی تعلیم کے بالکل مخالف نہیں ہیں، لیکن وہ اس بات پر یقین رکھتے ہیں کہ تعلیم ایسی ہونی چاہیے جو بچے میں قدرے پیدا کرے۔ وزیر اعلی یوگی آدتیہ ناتھ نے کل اپنی کابینہ میں توسیع کی۔ بھارتیہ جنتا پارٹی کے 6 رہنماؤں نے بطور وزیر حلف لیا۔ 2 ریاستی وزراء کا درجہ بھی بلند کیا گیا، انہیں آزادانہ چارج دیا گیا۔ پیش ہے ایک رپورٹ۔
1: राज्य में बहुप्रतीक्षित दूसरे मंत्रिमंडल विस्तार में पार्टी के पूर्व प्रदेश अध्यक्ष चौधरी भूपेंद्र सिंह और समाजवादी पार्टी से बगावत कर भाजपा में शामिल हुए मनोज पांडे को कैबिनेट मंत्री के रूप में शामिल किया गया है। वहीं फतेहपुर जिले की खागा विधानसभा क्षेत्र का प्रतिनिधित्व कर रही कृष्णा पासवान, कन्नौज की तिरवा सीट से भाजपा विधायक कैलाश सिंह राजपूत, अलीगढ़ की खैर विधानसभा सीट से विधायक सुरेंद्र दिलेर और विधान परिषद सदस्य हंसराज विश्वकर्मा को राज्य मंत्री बनाया गया है। योगी आदित्यनाथ सरकार में राज्य मंत्री अजीत सिंह पाल और सोमेन तोमर का दर्जा बढ़ाया गया है। इन दोनों राज्य मंत्रियों को स्वतंत्र प्रभार दिया गया है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
0: इसी के साथ आकाशवाणी लखनऊ से इलाकाई खबरें खत्म हुईं।